0: नमस्ते सबैजनालाई. यो कार्यक्रम नेपाली आवाज. नेपाली आवाजमा उपस्थित भइसकेका छौँ. मेरो नाम हो मनोज, तपाईँहरूलाई थाहै छ. अनि आज बुधबार, प्रत्येक हप्ताको बुधबार 8 बजेदेखि 9 बजेसम्म नेपाली आवाज आउँछ तपाईँको रेडियोमा, र तपाईँले रेडियोमा, गाडीमा, मोबाइलको लिङ्कमा र ल्यापटपबाट जतासुकै विश्वको खुनाबाट हामीलाई सुन्न सक्नुहुन्छ. र आज भने मसँग कार्यक्रममा उपस्थित हुनुहुन्छ सिद्धि महर्जनजी. मलाई साथ दिन आउँदै हुनुहुन्छ, म उहाँलाई पनि स्वागत गर्न चाहन्छु. नमस्ते.
1: धन्यवाद.
0: र हामी कुराकानी अगाडि बढाउनेछौँ. हामी चाडपर्वको विषयमा कुराकानी गर्नेछौँ, र यसै गरी तपाईँको रोजाइको गीतहरू बजाउनेछौँ, र तपाईँहरूलाई करिब एक घन्टा अलिकति नेपाली भाइभ क्याथरिनमा चाहिँ नेपाली वातावरण, अलिकति नेपाली गीत सङ्गीत याफएममा दिन चाहन्छौँ. र तपाईँहरूले चाहिँ आफूलाई मन परेको गीतहरू तपाईँहरूले भन्न आग्रह गर्नुभयो भने हामीलाई उत्साह पनि मिल्छ, तपाईँहरूले सुन्दै हुनुहुन्छ भनेर, र अनि इन्टरेक्सन पनि हुन्छ. त्यसै गरी अब तपाईँहरूको म्यासेज कोर्दै अब भने हामी कुराकानीलाई एकछिन यहीँ स्टप गर्दै अहिले भने तपाईँहरूलाई मिठो गीत सुनाउन चाहन्छु. अब तिजको माहौल पनि आउँदैछ, अनि त्यो तिजको गीत पनि सुनौला, दोहोरी गीत पनि सुनौला, पप गीत पनि सुनौला, रक गीत पनि सुनौला, हरेक जेनरको गीत यहाँ वेलकम छ. तपाईँहरूलाई रिक्वेस्ट गर्नुहोला अब भने अहिले तपाईँहरूको लागि एउटा गीत.

0: वेलकम ब्याक तपाईँहरू सबैजनालाई फेरि पनि स्वागत गर्न चाहन्छु यो कार्यक्रम नेपाली आवाज. नेपाली आवाजमा म सिद्धि महर्जनजीलाई चाहिँ तपाईँको गत हप्ता कस्तो रह्यो भनेर सोध्न चाहन्छु. के छ हजुरको खबर? आराम हुनुहुन्छ? नमस्ते.
1: नमस्ते सबजनालाई. है जोस राम्रो भयो सारा क्याथरिनको बसाइ धेरै राम्रो छ. सबैले यहाँ घुमफिर गरियो बसियो राम्रै छ
0: पक्कै पनि. अनि नेपालमा दुःखद खबर भयो र तपाईँहरूले आफ्नो गक्षी अनुसार सहयोग साथ गर्नुभएको छ. हामी फेसबुकमा अपडेटेड थियौँ र क्षिति महर्जनजी यो त निकै नै दुःखद खबर भयो. अब कुरा गरौँ भने अत्याधिक
1: साथीहरूले चाहिँ अब कलेक्सन गरिरहनु भएको छ. आफ्नो धेरै साथीहरूले आफ्नो समूहहरू संस्थाहरूले सहयोग गरिरहनु भएको छ र धेरै साथीहरूले चाहिँ प्रधानमन्त्री रात कोषमा जम्मा गरिदिनु भएको छ भने कतिपय साथीभाइहरू आफै पुगेर सहयोग गरिरहनु भएको छ. अब हामी पनि काठमाडौँ भएको भए सायद हामी जान्थ्यौँ होला. जो ठिकै छ के छैन तर त्यस्तो खालको दुःख चाहिँ कहिले अब फेरि नघटोस्.
0: र एउटा के हो भन्दा चाहिँ मलाई चाहिँ पर्सनल मेरो ओपिनियन र ग्लोबल वार्मिङ इज रियल. अनि जुन क्लाइमेट चेन्जेस भइरहेको छ यो चाहिँ रियल कुरा हो. हाम्रो सिभिलाइजेसन जसरी विकसित सभ्यता बढिरहेको छ हामीले सभ्यता भन्छौँ र यसले जसरी चाहिँ हाम्रो संसारमा नष्ट गरिरहेको छ विशेष गरी प्राकृतिक प्रकोपहरू यसरी आइरहेको छ यो चाहिँ रियल हो. अब यसको चाहिँ रिजल्टहरू देखिँदैछ र यो चाहिँ कुनै सामान्य कुरा होइन. हामी सबैजना सचेतना हुनुपर्छ जस्तो लाग्छ, सचेत हुनुपर्छ जस्तो लाग्छ. र हामीले आफ्नो ठाउँबाट हामीसँग सोसियल मिडिया छ, पहिले जस्तो मेन स्ट्रिम टिभीहरू मात्रै होइन, अहिले चाहिँ हामीसँग टिकटक छ, फेसबुक छ, जहाँ पनि इन्टरनेट छ होइन. हामीले चाहिँ आफ्नो तर्फबाट पनि आवाज उठाउनुपर्छ जस्तो लाग्छ. यो यो त अब रियल अहिले त देखियो नि त, यसमा कुनै ढाकछोप गर्नुपर्ने अवस्था छैन नि त अहिले त.
1: वास्तवमा यो हामी जनताहरूको दबाब दिने कुरा हो जनताबाट चाहिँ, तर सरकारको मुख्य कुरा हो र अन्तर्राष्ट्रिय रूपमा ठुल्ठुला चाहिँ विकसित राष्ट्रहरूको पनि ठुलो जिम्मेवारी पनि हो र यसलाई यसलाई पनि खेल्ने मौका चाहिँ दिनु हुँदैन. र अहिले आएर चाहिँ विभिन्न रूपमा अहिले यो विपत्तिको बेलामा खेल्ने चाहिँ कोसिस भइरहेको भन्ने सुन्दैछौँ. फेसबुकहरूमा त्यस्तो आइरहेको छ र जुन कुरा चाहिँ विपत्तिको बेलामा आपद परेमा आपद विपदलाई हतियार बनाउन चाहिँ दिनु हुँदैन भन्ने पक्षमा छु र सबै नेपाली जनताहरू चाहिँ एक भएर विपत्तिको सामना गर्नुपर्छ र यहाँ भएका साथीभाइहरूले पनि साथीभाइहरू सहयोग गरिदिनुहोस् र सही ठाउँ पुगोस् अझ. यहाँ त फेरि के भने विपत्तिको नाममा उठाएर थै खाने बाटो पनि भएको छ, यसलाई पनि चिर्नुपर्छ हामीले र त्यसै गरी चाहिँ सही ठाउँमा पुगोस् भन्ने मेरो धारणा हो र हामी सबैले सहयोग गरौँ र सबै विपद भएका आपद परेका मान्छेहरूको जहिले चाहिँ जुन रङमा लुगाफाटादेखि लिएर अन्न पानी केही छैन र सरकारले एकद्वार प्रणाली भन्दै हिँडिया छन् तर पनि मान्छेहरूले चाहिँ जताततै जे मन लाग्छ त्यही गरिरहेका पनि छन् र चाउचाउ खुवाएर मात्र हुँदैन होइन, खाना खुवाउनु पऱ्यो. गाउँ ठाउँमा चाहिँ त्यस्तो पैसा जति उठेको छ सदुपयोग भइरहेको छैन जस्तो लाग्छ मलाई र कतिपय बाँचेका मान्छेहरूलाई पनि उद्धार गर्न सकिरहेको छैन भने मृतकको लास पनि पहिचान गर्न सकेको अवस्था छ. त्यसमा चाहिँ उहाँहरूलाई सम्झना गरौँ यसरी होइन. हामी चाहिँ सबैले चाहिँ दुःखको मना यो अहिलेसम्म आएको बाढीमा ठुलो बाढी भनिन्छ, त्यसै कारण चाहिँ हामी चाहिँ
0: सबै मिलेर अगाडि बढौँ
1: गरौँ.
0: पक्कै पनि विचारको लागि धन्यवाद र यो विषयमा हामी कुराकानी गर्नेछौँ र हामी चाहिँ अब फेस्टिभल सिजन पनि सुरु भयो त्यो विषयमा पनि कुरा गर्नेछौँ. अहिले पनि हामीलाई म्यासेज प्राप्त भएको छ. हाम्रो हितेश पन्तजीले चाहिँ म्यासेज गर्नुभएको छ, दाई मेरो साथी शङ्करको लागि कर्मा ब्यान्डको यदि भन्ने भनेसँग बजाइदिनु भयो भने आभारी हुन्छु भनेर चाहिँ भन्नुभएको छ. यदि भन्ने गीत चाहिँ उहाँले चाहिँ आफ्नो साथी शङ्करजीको लागि बजाउन चाहनुहुन्छ. अब भने हितेश पन्तजीको रोजाइमा रहेको यो गीत र आज चाहिँ उहाँ स्वास्थ्यको अलिकति खराबीको कारणले आज कार्यक्रममा उपस्थित हुन सक्नु भएन. उहाँ चाहिँ ज्यान दुखेर शिथिल अवस्थामा हुनुभएको जानकारी भएको छ. अब भने हितेशजीको रोजाइमा रहेको शङ्करजीको लागि आफ्नो साथीको लागि डेडिकेसन गर्दै कर्मा ब्यान्डको यदि भन्ने गीत तपाईँहरूको लागि र तपाईहरुले मेसेज गर्दै गर्नुस् गीत सुन्दै गर्नुस् हामी राइट ब्याक हुन्छौ र तपाईलाई पनि यस्तै गीत रिक्वेस्ट गर्नु छ भने कृपया मेसेज गर्नु होला धन्यवाद

0: वेलकम ब्याक। तपाईँहरूलाई कार्यक्रममा फेरि पनि स्वागत गर्न चाहन्छु। यो हो कार्यक्रम नेपाली आवाज। नेपाली आवाजमा उपस्थित हुनुभएको छ हाम्रो कार्यक्रमलाई पहिलेदेखि माया गर्ने र हाम्रो समाजको लागि चाहिँ आफ्नो तरिकाले जहिले पनि योगदान गरिराख्ने र विशेष गरी नेपाली मुभीहरू क्याथरिनमा ल्याएर चाहिँ फिल्म हलमा लगाउने र नेपाली एक किसिमको चाहिँ वातावरण मिलाउने व्यक्तित्व जोडिनु भएको छ, उहाँलाई स्वागत गरौँ। दिनेशजी, तपाईँलाई कार्यक्रममा स्वागत छ। हजुर, आराम हुनुहुन्छ? हजुर, आरामै छु। हजुर दिनेशजी, के भन्न चाहनुहुन्छ?
1: हजुरले चाहिँ तपाईँको कार्यक्रम मार्फत जुन चाहिँ यहाँ हामी क्याथरिनमा जुन चाहिँ नेपालमा रिसेन्टली फ्लड ले अलिकति भनौँ न अलिकति विक्षिप्त बनाएको छ नि नेपाली मनहरू, होइन, त्यसकै लागि मैले नानसँग नि कुरा गरेको थिएँ अनि उहाँहरूको सहकार्यमा लाइक यहाँ पनि क्याथरिनमा पनि अनि दुई चारजना यहाँ साथीभाइहरूले पनि गर्ने कि क्याथरिनमा लाइक क्यान्डल लाइट समथिङ प्रोग्राम इभेन्टहरू कहीँ के गर्न मिल्छ कि भन्ने कुराहरू गर्नुभएको थियो। अनि त्यही सिलसिलामा यो कार्यक्रममा पनि यहाँहरूलाई लाइक कमिङ स्याटरडे हुने कि लाइक नेक्स्ट स्याटरडे 12 हुन्छ क्या तपाईँको सेप्टेम्बर, त्यसमा चाहिँ इदर लाइक त्यो तपाईँको मिटिङ पोइन्टको त्यो तपाईँको त्यो सेन्टरमा हुन्छ कि लिन्जी कम्प्लेक्स भित्र गर्ने कि भन्ने कुरा भइरहेछ, होइन। वान्स लाइक अब काउन्सिलले कहाँनिर हामीलाई अप्रुभ दिन्छ अनि त्यही अनुसार हजुरलाई अपडेट गरौँ भनेर।
0: पक्कै पनि दिनेशजी, यो त निकै नै राम्रो कुरा भयो र तपाईँले यसमा चाहिँ तपाईँकै ठुलो योगदान छ भन्ने मैले मेरो जान्नमा आएको।
1: होइन होइन, यो हाम्रो मात्र होइन, हामी सबैजनाको सहकार्य, सबै हाम्रो जस्तै दाईहरू हुनुहुन्छ, ईश्वर दाईहरू, सन्तोषजीहरू भयो अनि अजयजीहरू भयो, सबैसँग होइन यो सुशान्तजी सबै भनौँ न यहाँ जति पनि नेपाली अगाडिका टिम मेम्बर अग्रजहरू हुनुहुन्छ उहाँहरूकै सहकार्यमा होइन यो सबैजनासँग हामी छलफल गरेर यो प्लान गरिरहेछौँ अनि वन्स लाइक फाइनल आज चाहिँ हजुरहरूमा हामी अपडेट गराउँछौँ।
0: डेफिनेटली डेफिनेटली। र अहिलेको चाहिँ टेन्टेटिभ आइडिया भनेको चाहिँ 12 सेप्टेम्बरको लागि भइरहेको छ।
1: हजुर हजुर, राइट हो। नेक्स्ट स्याटरडे कमिङ स्याटरडे होइन कि नेक्स्ट स्याटरडे किन कमिङ स्याटरडे लाइक मोस्टली मान्छेहरू चाहिँ आउट अफ टाउन जस्तो देखिएको छ जाने अनि त्यही भएर।
0: पक्कै पनि सबैजना जो जसले सुन्दै हुनुहुन्छ तपाईँहरूले त्यही अनुसार कति बजे हुन्छ त्यो हामीलाई जानकारी छ कि?
1: इभिनिङमा गर्ने प्लान गरिरहेको छौँ लाइक 6-7 समथिङ लाइक द्याट, 6-7 वान आवर्सको।
0: हजुर, यो चाहिँ 12 तारिक भनेपछि चाहिँ तपाईँको स्याटरडे सन्डे
1: स्याटरडे पर्छ के अरे? हजुर
0: हजुर, स्याटरडे। पक्कै पनि सबैजनाले सुनिसक्नु भयो र तपाईँहरू चाहिँ त्यो दिनको लागि यदि मिल्छ भने केही नगर्नुहोला, अरू कुनै कामको लागि व्यस्तता नगर्नुहोला र भने क्यान्डल लाइट तपाईँको चाहिँ जुन चाहिँ नेपालमा जुन ट्रेजिक जुन घटना घटेको छ त्यसको लागि चाहिँ हामीले क्यान्डल बालेर सबैलाई समवेदना प्रकट गर्ने चाहिँ एउटा साँझ बनाऊ भन्ने चाहिँ दिनेश दाईको चाहिँ एक किसिमको चाहिँ जे भइरहेको छ जानकारी गराउनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद दिनेशजी।
1: हजुर, थ्याङ्क यू। अनि यो चाहिँ मेरो नभएर सबैजना भनौँ न नेपाली जन क्याथरिन कम्युनिटीको पहलमा हुन लागेको है अनि त्यही हजुरलाई जस्ट लाइक यो नेपाली जन क्याथरिन पेजमा चाहिँ हामी अपडेट गराउँछौँ वन्स काउन्सिल अप्रुभ भएपछि।
0: डेफिनेटली डेफिनेटली। अनि दिनेशजी, अनि अब जाँदा जाँदै तपाईँलाई म सानो प्रश्न पनि सोध्न चाहन्छु र अस्तिको तपाईँको जुन अब घटना त छँदैछ, अब अलिकति त्यसबाट बाहिर आउँ र त्यो हामीले गरौँला, त्यसको लागि जानकारीको लागि धन्यवाद। यसै गरी तपाईँले चाहिँ बेला बेलामा मुभीहरू ल्याएर चाहिँ क्याथरिनमा एउटा किसिमको चाहिँ नेपाली मुभी इन्डस्ट्री पनि छ है भनेर चाहिँ क्याथरिन सिनेमालाई चाहिँ हजुरले देखाएको जस्तो मलाई पर्सनल्ली भान हुन्छ क्या दिनेशजी, त्यसको लागि धेरै धेरै धन्यवाद।
1: र होइन, यो त हाम्रो आफ्नो होइन लाइक एउटा कमेडी ग्यादरिङ भयो अनि त्यसमाथि केही पनि हुँदैन यहाँ काहीँ अब के गर्यो होइन लाइक हुन्छ नि अब जस्तै एउटा काइन्ड अफ द यस्तो भनौँ न टाइमको लाइक काइन्ड अफ द मुभीहरू ल्याएर केही मात्रामा पनि यहाँको जस्तै नेपाली पन्जहरू लाइक हुन्छ नि अब अलिकति आवाज होस् मेटाउने होइन लाइक हुन्छ नि त्यस्तो टाइपको त्यो कारणले मात्र हो होइन अरू अन्यथा चाहिँ लिनु पर्दैन यसमा जस लाइक त्यसको लागि मात्र हो खास अरू त केही छैन।
0: पक्कै पनि। अनि अस्तिको कार्यक्रम कतिको सक्सेस रह्यो?
1: लगभग जस लाइक हाम्रो डिस्ट्रिब्युटर चाहिँ जस ह्याप्पी नै हुनुहुन्छ लाइक भन न जसले चाहिँ यो त ब्लक बस्टर मुभी थियो होइन अनि त्यहीँबाट डिरेक्टली लाइक सप उहाँहरूले नै उ गरिदिनु भएको हो अनि त्यही भएर जस दे आर ह्याप्पी एट द इन्ड होइन जस खुसी हुनुहुन्छ अब नेक्स्ट टाइम हजुरहरूले पनि यहाँ जति पनि बस्नुहुन्छ उहाँहरूले चाहिँ लाइक कुनै अब इच्छुक लाइक इच्छा भएको मुभिजहरू यताउति होइन चाहिँ हेर्न चाहनुहुन्छ भने प्लिज होइन अब कन्ट्याक्ट गर्नु अनि आई विल गो थ्रु होइन अनि म चाहिँ तपाईँहरूलाई रिक्वेस्ट गरिदिउँला अनि उहाँहरूले चाहिँ सकेसम्म ल्याइदिनुहुन्छ
0: हजुर पक्कै पनि फेरि अर्को कुरा के छ भन्दा चाहिँ धेरैजना नेपालीहरू चाहिँ कतिजना चाहिँ नेपालीज इन क्याथरिन ग्रुपमा पनि नभएको मलाई जानकारीमा आएको छ र उहाँहरू चाहिँ अब जस्तै धेरै चाहिँ कम्युनिटीमा नेपालीको चाहिँ ए याफएम पनि छ र अथवा मूवी पनि लागेर भनेर चाहिँ उहाँहरूको त्यस्तो चाहिँ सरप्राइजिङ पनि सुनियो त्यस्तो अवस्थामा चाहिँ कस्तो छ कहाँ गएर चाहिँ यसरी हेर्नुहुन्छ कहिले कहिले चाहिँ अब याफएम चाहिँ यसो गाडीमा चलाउँदा अथवा केही गर्दा पनि सुनेको अवस्थामा मैले सुने पाएको छु यो चाहिँ कहाँ हुन्छ यो चाहिँ सिनेमामा हुन्छ कि अथवा तपाईँ यस्तो इनकेस फ्युचरमा कुनै मुभी आयो भने उहाँहरूले कहाँ गएर चाहिँ जानकारी पाउन सक्नुहुन्छ
1: मतलब पेजमै सकेसम्म राइट न अहिलेको कन्डिसनमा चाहिँ हाम्रो यहाँनिर अब जस्तै समाचार सम्प्रेषण गर्ने भनेको एउटा तपाईँकोबाट भयो एउटा चाहिँ नेपाली क्याथरिन पेज भयो अहिलेलाई फिलहाल होइन यो चाहिँ मेजर प्लेटफर्म अब यो प्लेटफर्म काइन्ड अफ द होइन प्लेटफर्म नै हो त्यो मार्फत चाहिँ हामीले जानकारी दिने गरेका छौँ अहिलेलाई
0: अब विशेष गरी चाहिँ सबैजना चाहिँ अब अहिले सुन्दै हुनुहुन्छ भने कृपया नेपालीज इन क्याथरिन ग्रुपमा चाहिँ कसरी एड हुने भनेर चाहिँ तपाईँ रिक्वेस्टहरू सेन्ड गर्नुहोला र यदि तपाईँहरूलाई समस्या छ भने डाइरेक्टली यसमा म्यासेज गर्नुहोस् होइन
1: हजुर हो
0: भनेर पनि भन्न चाहन्छु थ्याङ्क यू दिनेशजी जान जानुहोस् तपाईँले कुनै गीत रिक्वेस्ट गर्न चाहनुहुन्छ
1: आज त्यही अब तपाईँको हाम्रै नेपालीज तपाईँको जुन चाहिँ फ्रड भिक्टिम्सहरू हुन्छ उहाँहरूको लागि केही त्यस्तो विशेष लाइक हुन्छ नि श्रद्धाञ्जली टाइपको केही छ भनेदेखि उहाँहरूकोमा समर्पित लगाइदिनु भयो धेरै आभारी हुने
0: थिएँ पक्कै पनि म पनि त्यो गीत खोजेर म तपाईँको लागि चाहिँ डेडिकेट गर्न चाहन्छु र सम्पूर्ण
1: सम्पूर्णको लागि हजुर
0: हजुर थ्याङ्क यू सो मच फर योर टाइम
1: थ्याङ्क यू
0: Thank you. Thank you.
1: Have a good night. Thank you so much for your time.
0: Bye.
1: Bye.
0: उहाँ हुनुहुन्थ्यो दिनेश मानन्दरजी दिनेश मानन्दरजीले चाहिँ जसरी हुन्छ आफ्नो कम्युनिटीको लागि चाहिँ जहिले पनि चाहिँ साथ र पक्कै पनि सम्झन सम्बोधन सम्बोधन भन्ने गीत पनि छ सम्बोधन भन्ने गीत पनि छ र दिनेशजीले चाहिँ हाम्रो जति पनि के भन्दै हुनुहुन्थ्यो दिनेशजीले
2: त्यो मेमोरी बाल्ने कुराहरू
0: सम्बोधन सम्बोधन भन्ने गीत चाहिँ हामीले बजाउन चाहन्छौँ र हाम्रो दिनेशजीले चाहिँ के भन्न चाहनुहुन्छ भने यो गीत जति पनि नेपालमा दुःखद घटनाले ज्यान गुमाउनु परेको छ उहाँहरूको लागि चाहिँ सम्झनामा र उहाँहरूको आत्माको चिर शान्ति गर्दै उहाँले चाहिँ यो गीत बजाउन चाहनुहुन्छ उहाँले भन्दै हुनुहुन्थ्यो टेन्टेटिभली 12 तारिक सेप्टेम्बरमा चाहिँ करिब 5 बजीदेखि 6 बजेसम्म क्यान्डल लाइट गर्ने भन्ने के अरे एउटा प्लान भएको छ काउन्सिलको अप्रुभ आउनै छ र तपाईँहरूलाई चाहिँ नेपालीज इन क्याथरिन ग्रुपमा अपडेट हुन्छ र तपाईँहरू सबै उपस्थित हुनुहोला तपाईँहरूको कामसाम पनि मिलाउनु होला अहिले भने तपाईँहरूको लागि दिनेशजीको रिक्वेस्ट गर्नुभएको यो मिठो गीत भेरी ट्रेजिक सङ एक्चुली Thank you.

0: छोडी गयो हामीलाई करिब चाहिँ मोर देन 1000 1000 भन्दा बढीले हामीलाई छोडेर गइसक्नु भएको छ भने करिब 4000 भन्दा बढी जना धेरै चाहिँ हराइरहनु भएको छ र निकै नै दुखद र मानव सभ्यताकै इतिहासमा निकै नै दुखद घटना भनेर चाहिँ भनिएको छ र यो घटना किन पनि गम्भीर छ भन्दाखेरि यो घटना अनौठो किसिमको छ र यो चाहिँ प्राकृतिक प्रकोप विशेष गरी ग्लोबल वार्मिङ नेपाली भाषामा ठ्याक्कै भन्न आएन हामीले पढेका थियौँ र अहिले चाहिँ त्यसको रिजल्ट आएको छ र एउटा कुरा चाहिँ सिद्धिजी सोचेर ल्याउँदा नेपाललाई चाहिँ कहिले पनि अलिकति निको हुनै नपाउने क्या केही केही कुरामा भूकम्प आयो जेनजीले कैयौँजना बच्चाहरूको कञ्चट थापेर चाहिँ मर्नु पर्यो गोली खाएर मर्नु पर्यो छातीमा गोली लाग्यो कतिजनाको होइन नेपाल के मानव हाम्रो नेपालमा मान्छेले यही चाहिँ हाम्रो चाहिँ यही हो हामीले पाउने यही हो संसारमा अरू देश कति खुसी छन् यस्तो परेको छैन नि हामीलाई मात्रै यो किन पर्छ
1: वास्तवमा हामीहरू अलिकति लापरवाह पनि हो कि नेपालीहरू र अलिकति भूकम्पमा हेर्नु न ससमान भए ऊ धनीको गरिब सबै भुइँमा बसेर मस्त बस्नु बाध्य भए होइन सब तर त्यो चाहिँ त्यो भूकम्प गयो केही वर्षपछि बिर्सिए मान्छेले फेरि तन्त्रमा म ठुलो तन्ठुलो हुन थालेँ अब कोरोना आयो हेर्नु त कति नोक्सान पार्यो अब हुँदाहुँदा गत साल त्यही कोरोना केरुङमै पनि त्यसरी बाढी आएको थियो त्यसले नोक्सान पारेकै थियो त्यसरी फेरि चेन्जीले चाहिँ बनाए होइन आक्रोश छ हामीलाई दुःख छ पीडा छ हो व्यतिथि छ सबै छ तर हामी एक हुन सक्दैनौँ ठुलो गल्ती हाम्रो कमजोरी भनौँ नेपाली हामी एक भएर देश बनाउँछौँ भन्ने लाग्यो भने नसक्ने केही छैन तर यहाँ त के भयो भने म ठुलो कि त ठुलो अनि जसले पनि सानो काम गरेँ भने पनि मैले गरेको र तैँले चाहिँ होइन मैले गरेको मात्र हामी सबै मिलेर गरेको भन्ने नै रहेन यसरी हुँदाखेरि घमण्ड अहङ्कार मपाईवादीले चाहिँ बिग्रेको वास्तव लाग्छ मलाई न त भने नेपाल जति चाहिँ धनी देश अरू छैन र नेपालीहरू जति काम गर्न सक्ने क्षमतावान कोही छैनन् किनभने विदेशमा आएर जति काम गरिरहेका छन् नि नाम चलाएर बसिएका छन् यहाँ भनौँ न विश्वमै पनि छन्
0: छन्
1: भने नेपालमा चाहिँ गर्न सक्ने छ र
0: छैन
1: गर्छौँ तर हामी एक भएर अगाडि बढ्न सक्यौँ भने पक्कै हुन्छ
0: होइन तर नेपालमा नि तपाईँको किन यो बारम्बार यस्तो घटनाहरू क्या मेरो क्वेसन चाहिँ नेपाललाई जहिले पनि समस्यै जहिले पनि मान्छे चाहिँ मर्नै पर्ने नेपाललाई कहिले चाहिँ चयन हुन्छ नि एउटा शान्त बेसिक रिक्वायरमेन्ट के ह्युमन बिङको लागि हुन्छ नि एउटा पिस चाहिन्छ नि अलिकति त्यो केही पनि छैन क्या नेपालमा जहिले पनि समस्यै समस्या चाडबाड आयो भने गाडी खसिराखेको छ एक्सिडेन्ट भएको छ जेनजी आन्दोलन भयो सिंहदरबार चलाइदिइरहेछ होइन समस्यै समस्या समस्यै समस्या
1: यो चाहिँ नेपालको कस्तो भने अब यो कस्तो भने नेपालमा सबै त्रिपक्षीय पहिला द्विपक्षीय भनिन्थ्यो यो दुई ढुङ्गाको तरुल भनिन्थ्यो तिन ढुङ्गाको तरुल भनेर पुगेको छ अहिले त त्यस्तो अवस्था पनि छ र हामीहरूले ब्यालेन्स गरेर अगाडि बढ्नुपर्छ र ब्यालेन्स गरेर चाहिँ अगाडि बढ्नु नसक्दाखेरिको यो किनभने हामी गरिबलाई होइन सबैले हेप्ने के गरिबलाई चाहिँ अब हेप्ने गर्छन् छिमेकीहरूले त झन् दुइटै छिमेकीहरूले भनौँ न साँच्ची के भन्यो भने अब दक्षिण छिमेकीले त त्यति बढी सम्बन्ध उसैसँग छ तर बढी चाहिँ हेपा पनि उही
0: छ
1: र सानो एउटा बाटो बनाउनु पऱ्यो भने पनि उसले अडचन दिइरहेको हुन्छ एउटा काँडा खोल्दा पनि अडचन दिइरहेको हुन्छ त्यो घटना त घटेकै हो राजा महेन्द्रले चाहिँ धेरै साहस गरेर यहाँसम्म पुर्याउनु भएको हो तर हामी बहुदलवादी हामी जुन प्रजातन्त्रवादी हामी भनेउ उहाँले हामी धेरै कुराहरु चाहिँ घुमाइरहेका छौं अहिले हैन
0: हो
1: अब हामी चाहिँ प्रजातन्त्र ल्यायौं स्वतन्त्रता ल्यायौं तर राष्ट्रियताको मौजे गएका छौं यो कुरा चाहिँ हामी चाहिँ धेरै कुरा चाहिँ सोच्नु पर्ने बेला भएको छ र यो विपदीको बेलामा अझै सोच्नु पर्छ किनकि यो विपदीलाई यो यो विदेशीहरुले हतियार बनाउन सक्छन्
0: अह पक्कै पनि अब भने मेरो रोजाइमा रहेको एउटा गीत छ मलाई निकै नै मन पर्ने गीत र यो गीत मैले अहिले धेरै नै सुनिरहेको छु र तपाईहरुको लागि पनि यो गीत मन पर्छ भन्ने आश गर्दै यो गीत तपाईहरुलाई सुनाउन चाहन्छु

0: यो थियो मेरो रोजाइमा रहेको गीत द एज ब्यान्डले 2016 सालमा निकालेको निकै नै मनपर्ने गीत मेरो रोजाइमा रहेको गीत तपाईँहरूले सुन्नुभयो र अब भने कार्यक्रममा फेरि पनि स्वागत गर्न चाहन्छु हामीसँग सिद्धि महर्जनजी हुनुहुन्छ र अब अलिकति स्याड कुरा त गऱ्यौँ अब भने हामी अलिकति फेस्टिभलको कुरा गरौँ
1: नमस्ते काठमाडौँमा आजकल लाखे नाचको चल्ती छ हुन त नेवार समुदायहरू जहाँ जहाँ हुनुहुन्छ उहाँमा चाहिँ लाखे नाच नचाइन्छ तर लाखेको कथा पनि छ एउटा जस्तो यो तलिजु मातालाई काठमाडौँमा ल्याउने क्रममा एउटा लाखेको पनि पछि लाएर आएको थियो र त्यसले चाहिँ पहिला त धेरै दुःख दिन्थ्यो गरेको थियो तर पछि चाहिँ त्यो लाखेले चाहिँ एउटा केटीसँग प्रेम भएछ
0: ओहो त लाखे चाहिँ पहिला नै त्यस्तो डर लाग्ने हुने हो कि के
1: तर उसले चाहिँ आफ्नो रूप चाहिँ फेर्न सक्छ नि त है अनि भएछ एकदम प्रेम भएछ धेरै नजिक भयो क्लोज भइसकेपछि अनि त्यो कुरा चाहिँ पछि अनि त्यो केटीलेलाई चाहिँ बतायो उसले म त लाखे हुँ होइन अहिले मान्छेहरू फेर्न गरेको भने चाहिँ अनि उसले केटीले पनि के भने जुनसुकै रूप भए पनि मलाई मन पऱ्यो भन्ने कुरो भइसकेपछि त्यो कुरा पछि राजा कहाँ पुग्यो राजा कहाँ पुगिसकेपछि राजाले चाहिँ उसलाई वचनबद्ध गरायो रक्षपालको रूपमा देश जनताको लागि चाहिँ हानिकारक होइन कि चाहिँ उसलाई चाहिँ सुरक्षाको रूपमा दिन सक्ने दिने त्यस्तो अवस्थामा पारेर उसलाई वचनबद्ध गराएर मजिपाट भन्ने ठाउँ जस्तै उसले छ अनि त्यहाँ राखियो र अहिले पनि मजिपा लाखे भनेर चाहिँ प्रचलित छ र इन्द्र जात्रामा प्रायः लाखे नाच चाहिँ तिनीकै हुन्छ हुन त अहिले चाहिँ लाखे भनेपछि धेरैवटा चाहिँ धेरै थरी लाखेहरू नाच हुन्छ तर पनि मुख्य चाहिँ त्यो भयो र प्रेमले स्नेहले चाहिँ डरलाग्दो व्यक्तिलाई पनि खराब शक्तिलाई पनि सकारात्मक ढङ्गले ल्याउन सकिन्छ भन्ने सन्देश चाहिँ दिएको छ र यी विपत्तिहरूमा पनि हामी सबै एक भयौँ र प्रेम एक अर्कामा होइन आफ्नो प्रेम जनाउँ जसरी तपाईँका आफ्ना आफन्तजनहरू नै परेको जस्तो फिल गरेर महसुस गरेर सहयोगमा जुट्न सक्यौँ भनेदेखि सायदै यो विपत्तिबाट हामी छाड छिटै मुक्त हुन सक्छौँ र त्यो विपत्तिमा परेका दाजुभाइ दिदीबहिनीहरूलाई पनि हामीले त्यसरी नै सहयोग गर्न सक्यौँ भने निश्चय पनि त्यो घाउ पुर्न सक्छौँ जस्तो लाग्छ
0: पक्कै पनि डेफिनेटली र प्रेम र मायाले चाहिँ जहिले पनि हरेक कुरालाई सल्भ गर्छ माया भनेको एकदमै स्ट्रङ हुन्छ अब भने तपाईँहरूको लागि यो मिठो गीत र यो पनि मेरै रोजाइमा रहेको छ र निकै नै राम्रो गीत तिम्रो नै माया लाग्दछ साहिली भन्ने सुन्नुभएकै छ र यो सबै चाहिँ एज ग्रुपका मान्छेहरूले चाहिँ सुन्न मिल्छ यो गीत र तपाईँहरू हुनुहुन्छ यो क्याथरिन एफएम 101.3 मेगाहर्ज र अहिले भने हामी क्याथरिनको सेकेन्ड स्ट्रिटबाट तपाईँहरूसँग प्रत्यक्ष प्रसारणमा रहेको छौँ भने नेपालमा चाहिँ निकै नै नराम्रो घटना घट्यो र त्यसमा हामी सबै दुखी छौँ र हामी त्यसको विषयमा विभिन्न आज कुराकानी गरिसक्यौँ र अहिले भने नेपालमा 5:03 गएको छ र अहिले आज भदौ 17 गते बुधबार 2083 साल सेप्टेम्बर 2026 रहेको छ र तपाईँहरूको लागि अब भने म मेरै रोजाइमा एउटा राम्रो गीत बजाउन चाहन्छु र यो पनि मेरै रोजाइमा डेडिकेसनको लागि र यो चाहिँ निकै मनपर्ने गीत तपाईँहरूलाई सुनाउन चाहन्छु

0: सम्झाइदिएको आहा कति मिठो गीत कति मिठो गीत तिम्रो नै माया लाग्छ नि साइली सम्झन्छु दिन्दिन होइन निकै नै मिठो गीत तपाईँहरूको लागि बजायो र अब भने यहाँ गीत हामी खोज्दै थियौँ एउटा पुरानो गीत सिद्धि महर्जनजीको रिक्वेस्टमा अब भने जाँदा जाँदै हामीले हजुरहरूलाई एउटा गीत बजाउनेछौँ तर त्योभन्दा पहिला हजुरहरूसँग चाहिँ आजको लागि बिदाई पनि माग्नु पर्यो जाने क्रममा गीत त बज्छ नै अनि बिदाई मागौँ बस्दा बस्दै कुरा गर्दा गर्दै एक घन्टा बितेको पत्तै भएन तपाईँहरू जो जसले पनि सुतेर साथ दिनुभएको छ उहाँहरूको लागि हृदयदेखि नै मुटुभरिको माया अनि तपाईँहरूप्रति हार्दिक धन्यवाद दिन चाहन्छौँ तपाईँहरू कतिजना असाइनमेन्ट गर्दै हुनुहुन्छ होला कतिजना आफ्नो ल्यापटपबाट सुन्दै हुनुहुन्छ होला कतिजना मोबाइलबाट सुन्दै हुनुहुन्छ होला कतिजना भर्खर खाना खुवाएर सकाउनु भयो होला कतिजना खाना खाँदै हुनुहुन्छ होला तपाईँहरू सबैको लागि धेरै धेरै धन्यवाद तपाईँले हामीलाई साथ दिनुभयो र यो भनेको मेरो लागि र हाम्रो टिमको लागि एकदमै ठुलो कुरा हो र सिद्धि महर्जनजी के भन्न चाहनुहुन्छ र सिद्धि महर्जनजी अलिकति अब घर जाने मोडमा आइसक्नु भएको थियो र धन्यवाद भन्न चाहनुहुन्छ
1: सम्पूर्ण श्रोताबन्धुहरूलाई धन्यवाद सुनिदिनु भयो र हाम्रो जुन ढङ्गले सहयोग गरिनु भएको छ सधैँ सहयोग पाइरहँ होइन नेपाली आवाजले पाइरहोस् नेपाली आवाज चाहिँ सधैँ बाँचिरहोस् यो नै ठुलो कुरा हो
0: पक्कै पनि अब भने हजुरहरूको लागि देउरालीमा बतास चल्यो भन्ने गीत पनि बजाउँदै तपाईँहरूलाई बिदाउन चाहन्छौँ र आज चाहिँ अलिकति यो घटनाको कारणले पनि स्याड भएको हुनाले तिजको गीत पनि बजेन र नेक्स्ट विक हामी फेरि ब्याक हुनेछौँ तपाईँहरू स्वस्थ रहनुहोस् मस्त रहनुहोस् तपाईँहरूले आफ्नो ख्याल गर्नुहोस् खाना खानुहोस् आफ्नो निद्रालाई ख्याल गर्नुहोस् आफूलाई केयर गर्नुहोस् र गर्मी बढ्दैछ अलिकति ख्याल गर्नुहोस् क्याथरिनमा र तपाईँहरूको सबैको रात्रि शुभ रहोस् गुड नाइट अब भने तपाईँहरूको लागि यो गीत